0: سامعین، ابھی آپ یہ غزل سن رہے تھے جگجیت سنگھ کی آواز میں، اور اب جو شخصیت آپ سے روبرو ہو رہی ہے ان کا شمار ہندوستان کے نمائندہ شعرا میں ہوتا ہے۔ انہوں نے اپنے لہجے، اپنی آفاق فکر اور اپنی فنکارانہ قدروں سے رسائل و جرائد اور آپ کے دلوں میں خاص جگہ بنائی ہے۔ سامعین، میں بات کر رہا ہوں عصر حاضر کے معروف شاعر جناب افتخار راغب کی، تو آئیے نوائے شاعر کے تحت سنتے ہیں آپ کا کلام۔
1: غزل کا مطلع عرض کیا ہے، اپنی دھن میں ندی جنون کی ہے، اپنی دھن میں ندی جنون کی ہے، اب توقع کہاں سکون کی ہے، اب توقع کہاں سکون کی ہے، امن کا جسم ہو رہا ہے زرد، امن کا جسم ہو رہا ہے زرد، کیا ضرورت اسے بھی خون کی ہے، کیا ضرورت اسے بھی خون کی ہے، جنوری کی طرح دماغ ہے سرد، جنوری کی طرح دماغ ہے سرد، گرچہ حدت لہو میں جون کی ہے، گرچہ حدت لہو میں جون کی ہے، آپ دیوار اٹھا رہے ہیں کہاں، آپ دیوار اٹھا رہے ہیں کہاں، اور ضرورت کہاں ستون کی ہے، اور ضرورت کہاں ستون کی ہے۔ اور مقتا ہے کہ شور کیسا ہے چار سو راغب، شور کیسا ہے چار سو راغب، کیسی حالت اب اندرون کی ہے، اپنی دھن میں ندی جنون کی ہے، اب توقع کہاں سکون کی ہے۔ یہ غزل کا مطلع عرض ہے، شربت ضبط آئے راس مجھے، شربت ضبط آئے راس مجھے، پی نہ جائے کہیں یہ پیاس مجھے، پی نہ جائے کہیں یہ پیاس مجھے، تم سے شکوے کا اب دماغ کہاں، تم سے شکوے کا اب دماغ کہاں، کتنا رکھتے ہو بدحواس مجھے، کتنا رکھتے ہو بدحواس مجھے، تیرے دل میں جگہ نہیں نہ صحیح، تیرے دل میں جگہ نہیں نہ صحیح، رہنے دے اپنے آس پاس مجھے، رہنے دے اپنے آس پاس مجھے، اب نہیں رکھنی تم سے آس کوئی، اب نہیں رکھنی تم سے آس کوئی، اب نہیں ہونا نظر یاس مجھے، اب نہیں ہونا نظر یاس مجھے، صاف رکھتا ہوں دل کا آئینہ، صاف رکھتا ہوں دل کا آئینہ، دل میں رکھتے ہیں دل شناس مجھے، دل میں رکھتے ہیں دل شناس مجھے، اوڑھ لی آپ نے ردائے گریز، اوڑھ لی آپ نے ردائے گریز، اضطرابی ملا لباس مجھے، اضطرابی ملا لباس مجھے، کیوں نہ اردو کہوں تجھے اے شوخ، کیوں نہ اردو کہوں تجھے اے شوخ، کھینچتی ہے تیری مٹھاس مجھے، کھینچتی ہے تیری مٹھاس مجھے، کیسے بدلوں لباس اداسی کا، کیسے بدلوں لباس اداسی کا، خوش ہیں وہ دیکھ کر اداس مجھے، خوش ہیں وہ دیکھ کر اداس مجھے۔ اور مقتا ہے کہ محنتانہ بھی وہ نہ دیں راغب، محنتانہ بھی وہ نہ دیں راغب، کیا ہو بخشش کی ان سے آس مجھے، کیا ہو بخشش کی ان سے آس مجھے، شربت ضبط آئے راس مجھے، پی نہ جائے کہیں یہ پیاس مجھے۔ یہ غزل اور دیکھیے، مطلع کیا ہے کہ کیسے سمجھوں ہے کیسی آج کی رت، کیسے سمجھوں ہے کیسی آج کی رت، پل میں بدلے تیرے مزاج کی رت، پل میں بدلے تیرے مزاج کی رت، رت ہے دل میں تیرے حمایت کی، رت ہے دل میں تیرے حمایت کی، کیوں زباں پر ہے احتجاج کی رت، کیوں زباں پر ہے احتجاج کی رت، تیری آمد کی رت سے آتی ہے، تیری آمد کی رت سے آتی ہے، मेरे हर दर्द के इलाज की रुत, मेरे हर दर्द के इलाज की रुत, देख रुकता नहीं कोई मौसम, देख रुकता नहीं कोई मौसम, देख बदलेगी इख्तलाज की रुत, देख बदलेगी इख्तलाज की रुत, दिल को झुलसा रही है रस्म की लू, दिल को झुलसा रही है रस्म की लू, और बदलती नहीं रिवाज की रुत, और बदलती नहीं रिवाज की रुत, करना दे जर्द नखले अम्द को फिर, करना दे जर्द नखले अम्न को फिर, बुग्ज़ो नफ़रत जदा समाज की रुत, बुग्ज़ो नफ़रत जदा समाज की रुत। और मकता है गज़ल का कि क्या तड़पता रहेगा दिल रागिब, क्या तड़पता रहेगा दिल रागिब, कहर ढाती रहेगी लाज की रुत, कहर ढाती रहेगी लाज की रुत, कैसे समझूं है कैसी आज की रुत, पल में बदले तेरे मजाज की रुत। और ये गज़ल और समाज फरमाइए, मतला है कि बर्दाश्त किए 100 जुल्म सितम, अब और नहीं, अब और नहीं, बर्दाश्त किए 100 जुल्म सितम, अब और नहीं, अब और नहीं, ललकार के अब कहते हैं हम, अब और नहीं, अब और नहीं, ललकार के अब कहते हैं हम, अब और नहीं, अब और नहीं, लबरेज हैं सब्र के पैमाने, अब चुप न रहेंगे दीवाने, लबरेज हैं सब्र के पैमाने, अब चुप न रहेंगे दीवाने, खामोशी का रक़्स-ए पैहम, अब और नहीं, अब और नहीं, खामोशी का रक़्स-ए पैहम, अब और नहीं, अब और नहीं, डर का अंधेर मिटाएंगे, खुशियों के दीप जलाएंगे, डर का अंधेर मिटाएंगे, खुशियों के दीप जलाएंगे, दिल में वहशत आंखें नम नम, अब और नहीं, अब और नहीं, दिल में वहशत आंखें नम नम, अब और नहीं, अब और नहीं, गुंचा कोई भी न कुमलाए, पेड़ों पर हरियाली छाए, गुंचा कोई भी न कुमलाए, पेड़ों पर हरियाली छाए, गुलशन में नफरत का मौसम, अब और नहीं, अब और नहीं, गुलशन में नफरत का मौसम, अब और नहीं, अब और नहीं, सारी तफरीक मिटाएंगे, वहदत के नगमे गाएंगे, सारी तफरीक मिटाएंगे, वहदत के नगमे गाएंगे, हर सू बिखरी आहों की कसम, अब और नहीं, अब और नहीं, हर सू बिखरी आहों की कसम, अब और नहीं, अब और नहीं, जितने भी फूल हैं महकेंगे, सारे ही परिंदे चहकेंगे, जितने भी फूल हैं महकेंगे, सारे ही परिंदे चहकेंगे, आपस में लड़ने वाले हम, अब और नहीं, अब और नहीं, आपस में लड़ने वाले हम, अब और नहीं, अब और नहीं। मकता है कि जालिम को जुल्म से रोकेंगे, हर फितनागरी पर टोकेंगे, रागिब अब तो है नाक में दम, अब और नहीं, अब और नहीं, बर्दाश्त किए 100 जुल्म सितम, अब और नहीं, अब और नहीं, ललकार के अब कहते हैं हम, अब और नहीं, अब और नहीं। और समाप्त कीजिए, मतलब है कि तुम्हारी मेहरबानी कम नहीं है, तुम्हारी मेहरबानी कम नहीं है, मेरी आँखों में पानी कम नहीं है, मेरी आँखों में पानी कम नहीं है, निशां जख्मे निहां के कौन देखे, निशां जख्मे निहां के कौन देखे, आया है जो निशानी कम नहीं है, आया है जो निशानी कम नहीं है, नहीं मुमकिन शुमारे जख्मे जज्बात, नहीं मुमकिन शुमारे जख्मे जज्बात, तेरी जिद की कहानी कम नहीं है।